0: اپنے خوش کے لمحات کو یادگار بنائیں۔ آئیکون ایونٹ اسپیس میں شادی، مہندی، ریسیپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے 3 خوبصورت اور شاندار ہالز ہیں، جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں۔ تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں۔ ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر اسکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ۔ بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ، مسساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز۔ فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن۔ فار مور انفارمیشن کال 416-814-3600۔ کوئنز مینر ایونٹ سینٹر۔
1: صرف مارٹگیجز، دیٹس راجیو تلوار دا مارٹگیج سپر اسٹار۔ مارٹگیج ریزیڈنشل لو یا کمرشل، فار کسٹمائز مارٹگیج سولوشنز چوز راجیو تلوار۔ مشکل سے مشکل مارٹگیج ہو، لاسٹ منٹ ڈیل ہو یا پھر کریڈٹ ایشوز ہو، راجیو تلوار کا وسیع علم اور تجربہ آپ کا کام آسان کر دے گا۔ تو یاد رکھیے، مارٹگیج ان سے مت لیجیے جو مارٹگیج بھی کرتے ہیں، بلکہ مارٹگیج صرف ان سے لیجیے جو مارٹگیج ہی کرتے ہیں۔ کال راجیو تلوار آف لیڈنگ ایج مارٹگیج ایکسپرٹس 9058191001 9058191001 license number 12374।
2: جی ہاں، 9058191001 راجی دلوار صاحب کے رابطے کے نمبر ہے۔ دا موسٹ ٹرسٹڈ ریناؤنڈ مارٹگیج بروکر ان ساؤتھ ایشین کمیونٹی۔ کہیں آپ کی مارٹگیج کا پرابلم ہو رہا ہو، کسی قسم کا مسئلہ ہو، ریزیڈینشل یا کمرشل، نمبر آپ یاد کر لیں، انہیں کال کر لیجئے۔ آن دا فون ہی آپ کو بتا دیں گے کہ آپ کے لیے کیا سوٹ کرتا ہے، کیا بیسٹ ہے، اور اگر کہیں گے آپ کی مارٹگیج ہو جائے گی تو فار شیور مارٹگیج ہو جائے گی۔ لاسٹ منٹ کی مارٹگیج کے اسپیشلسٹ ہیں، ہمارے ساتھ موجود ہیں۔ خوش آمدید کہیں گے راجی بھائی، ویلکم یو ان ویری پاکستان ٹورانٹو۔
3: تھینک یو بٹی صاحب، تھینک یو ویری مچ۔ ہائی لسنرز، پہلے میں آپ سب کو آج کی عید کی مبارکباد دینا چاہتا ہوں۔
2: بہت شکریہ۔
3: سارے میری ٹیم کی طرف سے، میرے ایجنٹس کی طرف سے، میری فیملی کی طرف سے، میری طرف سے، جو بھی لوگ عید بناتے ہیں، سب کو عید کی ڈھیروں ڈھیروں مبارکباد۔
2: تھینک یو ویری مچ، خیر مبارک، بہت بہت شکریہ آپ کا۔ اچھا، ہم اب مگر مارٹگیج کے بارے سے بات کریں تو خوشی تبھی ہوتی ہے جب مارٹگیج لوگوں کی ہو جائے۔ اچھا، ریزیڈینشیل میں تو چلیں، پھر بھی کوئی نہ کوئی کمرشل مارٹگیج ہے، وہ تھوڑا سا ٹرکی ہے، لوگوں کو اس کے بارے میں زیادہ علم نہیں ہے۔ کچھ لوگ کہتے ہیں 35% دیں گے تب ہوگا، مطلب بہت ساری ایسی چیزیں جنرلی، کیونکہ عام لوگ اس کو زیادہ نہیں جانتے۔ میں چاہوں گا آج تھوڑا سا کمرشل مارٹگیج کے حوالے سے بتائیے کہ کیونکہ آپ کمرشل مارٹگیج بھی کرتے ہیں، وہ اس کی کیا پری کوالیفیکیشنز ہیں اور آپ کس طرح سے ہیلپ کرتے ہیں اس میں؟
3: دیکھیے، پری کوالیفیکیشن کمرشل کی اور ریزیڈینشیل کی بٹی صاحب بالکل ڈیفرنٹ ہوتی ہیں۔ کمرشل کو ریزیڈینشیل کے کوٹے میں نہیں ڈالا جا سکتا، اس کو دیکھنے کا نظریہ، اس کو اپروو کرنے کا نظریہ، اس کے انٹیگریٹڈ فیکٹرز سارے ڈیفرنٹ ہیں۔ کمرشل میں بہت سارے ایفس اینڈ بٹس ہوتے ہیں، لینڈ ہے، کتنا ہے، کہاں پہ ہے، وہاں پہ کوالٹی، سینڈ کی، سوائل کی کوالٹی کیا ہے، دیر آر سو مینی تھنگز ایفس اینڈ بٹس۔ لیکن کمرشل ہم ہر طرح کی کمرشل کرتے ہیں۔ آپ جب مجھے اپنا پرسنل کوئسچن پوچھیں گے کلائنٹس، آئی ول ٹیل یو، میں آپ کو بتا دوں، چاہے وہ کسی بھی طرح کی کمرشل ہو، چاہے وہ پلازا ہو، چاہے گیس اسٹیشن ہو، چاہے ریزیڈینشیل ملٹی پلیکسز ہوں، اپارٹمنٹ بلڈنگز ہوں، مکسڈ یوز پراپرٹیز ہوں، اور ویئر ہاؤسز ہوں، گولف کورسز اسمال، وہ بھی میں نے کیے ہیں، فیکٹریز ہوں، بینکویٹ ہالز ہوں، ان کا کسی بھی طرح کی کمرشل مورگیج، چاہے لینڈ ہو، چاہے وہ فارم ہو، ہم اس کو کرتے ہیں۔ ڈاؤن پیمنٹ کی ریکوائرمنٹس ہر چیز کی الگ الگ ہیں، کچھ چیزیں انسیکیورڈ بھی مل جاتی ہیں اور کچھ انسیکیورڈ بھی ملتی ہیں۔ تو ڈیپینڈ کرتا ہے آپ کیا لے رہے ہیں۔ اگر آپ اس کو لینا چاہتے ہیں تو بھی اس کے لیے ہر طرح کی ہیلپ اویلیبل ہے، اور اگر اس کو آپ ریفائنانس کرنا چاہتے ہیں، پیڈ آف ہے یا پیسے نکالنے ہیں، تو وہ بھی ہم کرتے ہیں، ایوری تھنگ فار آل دیز تھنگز۔ اس کے علاوہ کمرشل میں ایک بہت بڑا ایسپیکٹ ہے آج کی ڈیٹ میں بٹی صاحب، لونز۔ لونز، ہر طرح کے لونز ہم کر رہے ہیں آج کی ڈیٹ میں، چاہے وہ گورنمنٹ لینڈنگ ہو، چاہے وہ اے لینڈنگ ہو، بی سی ڈی یا پرائیویٹ، ہر طرح کی لینڈنگ ہو، چاہے اس میں آپریٹنگ لائنز آف کریڈٹ ہو، جو کہ گورنمنٹ کا لون ہے 150,000 کا، مل جاتا ہے رائٹ وے، ایک سی ایس بی ایف ایل کینیڈین اسمال بزنس فائنانسنگ لون ہے جو اسٹارٹ اپس کے لیے کر رہے ہیں، $500,000 تک کی اس میں گورنمنٹ کی طرف سے ہیلپ ملتی ہے، اور اس میں اگر کوئی کلائنٹ क्लाइंट लैंड भी खरीद रहा है। जैसे अगर आप टिम होटल्स खरीद रहे हैं या मैकडॉनल्ड या क्विजनोज या सबवेज, लैंड के साथ आ रहा है तो उसमें वो लोन जो 500 का है वो 1 मिलियन तक चले जाता है। और इसके अंदर हम छोटे छोटे और लोन्स भी, एसोसिएटेड लोन्स, इस तरह की बड़ी परचेज को करने के लिए दिलाते हैं। उसके अलावा बिजनेस एक्सेलरेटर लाइंस ऑफ क्रेडिट्स हैं, और उसके अलावा इक्विपमेंट लोन, रेस्टोरेंट ले रहे हैं उसके अंदर मशीनरी है, फैक्ट्री ले रहे हैं मशीनरी डाल रहे हैं, चाहे वो कंस्ट्रक्शन लोन है, चाहे वो पर्सनल लाइन ऑफ क्रेडिट है, चाहे वो प्राइवेट लाइन ऑफ क्रेडिट है, हीलॉक बिजनेस लाइन ऑफ क्रेडिट, एवरीथिंग वी आर डूइंग। देखिए बट्टी साहब, आज की डेट में दीज आर इनोवेटिव वेज टू गेट मनी, क्योंकि बैंक लोगों को फंडिंग बैंक से रेजिडेंशियल पे बहुत टाइट है। बिग कमर्शियल हम कर रहे थे लेकिन हम इसको प्रमोट इसलिए ज्यादा कर रहे हैं क्योंकि इससे लोगों को हेल्प मिल रही है, दे आर जनरेटिंग कैश फ्लो विद दिस काइंड ऑफ मनी। तो अगर आप इस तरह की किसी भी चीज में अटके हुए हैं, चाहते हैं लेना या है या रिफाइनेंस करना चाहते हैं, या लोन्स की आपका कैश फ्लो बहुत टाइट हो गया है, घर में एक्विटी नहीं है, जो बिजनेस लोन्स हम कर रहे हैं, जो भी लोन्स हम कर रहे हैं बट्टी साहब, उसमें घर का कोई दखल नहीं है, घर है या नहीं है कोई इशू नहीं है। मेरे पास मेजॉरिटी ऑफ द केसेस आज की डेट में क्लाइंट्स ये आ रहे हैं, घर 9 लाख का, मॉर्गेज 12 लाख की, घर 8 लाख का, मॉर्गेज 1 मिलियन की। तो उस घर तो है ही नहीं, घर में तो इसके में 90% ऑफ लोगों के घर में एक्विटी नहीं
2: है।
3: स्पेशली अगर आप 905 जीटीए वेस्ट में जाएंगे, ब्रैम्पटन मिसेस आगा, वो तो बिल्कुल दबे पड़े हैं सब। तो इसलिए ये नई इनोवेशन है। तो अगर आपको किसी भी तरह की कैश फ्लो की हेल्प चाहिए, किसी भी तरह के लोन में अगर आप अटकते हैं, अगर आप क्वालिफाई करते हैं, कॉल मी बैक, मेरा ऑफिस आपको बताएगा एक दिन में, या मैं बताऊंगा कि यू क्वालिफाई और यू डू नॉट क्वालिफाई। बट मेजॉरिटी इस समय कितने बीसीओ केस लगे हुए मेरे पास लोन्स के सर, तो कॉल अस बैक सर, टेक एडवांटेज ऑफ दिस अपॉर्चुनिटी, आई नो योर कैश फ्लो इज लो, आई नो घर में एक्विटी नहीं है, आई नो क्रेडिट भी नीचे है, आई नो बिजनेस भी नहीं चल रहा, सबका नहीं चल रहा,
2: सही,
3: लेकिन देयर इज गुड अपॉर्चुनिटी, कॉल अस बैक, see what I do for you. Thank you.
2: 9058191001, 9058191001। तफसील से आपने सारी बातें बता दी, मेरे सारे सवालों के जवाब आपने दे दिए हैं। अच्छा सिर्फ एक छोटा सा सवाल, मॉर्गेज जो कमर्शियल और जो रेजिडेंशियल मॉर्गेज है, सेम टाइम में अप्रूवल है, इसमें कुछ थोड़ा वक्त लगता है
3: जरा? देखिए सर, कमर्शियल में करीबन, देखिए रेजिडेंशियल में भी टाइम लगता ही है, महीना डेढ़ महीना लगता ही है सर, और कमर्शियल में भी 5 to 6 weeks में काम जनरली हो जाता है। अगर कोई बहुत ही कॉम्प्लिकेटेड है, कोई गैस स्टेशन वगैरह इस तरह, उसमें थोड़ा एक आधा महीना लगता है, या बहुत ही बड़ी बिल्डिंग है उसके अंदर 150 अपार्टमेंट है, उसमें थोड़ा सा एक आधा महीना और लग सकता है। जनरली 6 to 8 weeks में हो जाता है, चाहे वो कमर्शियल हो, रेजिडेंशियल तो हो ही रही है, एक महीने में भी हो।
2: बिल्कुल ठीक, थैंक यू वेरी मच सर, बहुत शुक्रिया आपका राजीव भाई, और नेक्स्ट वीक आपसे बात करते हैं। थैंक यू,
3: थैंक यू वेरी मच लिसनर्स, वंस अगेन ईद की बहुत बहुत मुबारकबाद, खैर मुबारक,
2: बहुत शुक्रिया सर, थैंक यू, बहुत शुक्रिया, खैर मुबारक। और जनाब नंबर नोट कर लें राजीव साहब का, फॉर एनी मॉर्गेज, रेजिडेंशियल, कमर्शियल, लाइन ऑफ क्रेडिट, लोन, स्पेशल लोन्स की बात भी की उन्होंने, 9058191001, 9058191001। रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM, थोड़ा सा वक्त है तो चलिए आपके लिए चलेंगे आज की शायरी के सेगमेंट की तरफ।